0: बगुल।
1: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
2: रेडियो अमन, रेडियो अमन, रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
3: ग्रानो रिदुन को तसो आवाज अवरेद रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे
4: दावाखला लाला द कोर राशन पूरे 5000 रुपए बिल जोड़ शो औपदी गर्मे के द्रे उबेल उबेल दुकानों न चक्कर में हूँ मोला गाओ समस्तड़े शो
5: दादे सराव दीदी दाऊ गोरा ओड़ो सोमरा गट गट दी लका दल औ दिरिजु दाऊ गोरा उरिजी कमी औ कसकर बकी ज्यादती औ दा दाल खो बिल्कुल कच कच खारी दुमरे पैसे दी हम खराब इकड़े औ क्वालिटी जीरो
4: नो जसो कम लाला बाजार के हर दुकानदार खपल द मर्जे नरख लगवी औ राशन हम दो नंबर राकवी
5: ता तमा सोजल वेले दी औ खा दी खा चकरी मलगावा औ नीर निलिशंग कराए ना एन जनरल स्टोर तजा
4: नो हल ती खास खबर है दलाला
5: हलता ताता द यो चत लान दे खरा औमियारी ओड़ खुशबुदार उर्जे सफा सुथरा दालूना खालिस घोड़ी यानी डालडा कुकिंग ऑयल और रोजमर्रा जिंदगी टोल सामान मिलावेगी और टोलो नालवी खबरा और बड़ा ग्राम के मुनासिब और रियायती नरखूनो बांधे हर से मिलावेगी
4: वाह वाह यानी द महंगाई फिकर खत्म नोबिया मा तो पता हुआ जो उस जम और राशन रावड़ मते
5: पता याद सा था नीली शंकर आये ना एंड जनरल स्टोर बिल्कुल MCB बैंक तमखा मख यंग स्कूल गले के बडग्राम की दबी दुकान दे कपत दर न गलती गी नो मुबशिर हुसैन और मलक जेब सरा पदी नंबर हमारा बेतक बोले शेप 0320-956-65-45 और बिल नंबर दे 0322-922-83-42 दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कम के बची सासो द हर किस्म मरज इलाज कवलैशी लग शुगर ब्लड प्रेशर अरकुन्निसा ला दर्द सर दर्द द विख्तो बे वक्त स्पिनी दिल वर्जे दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिपट दी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा प दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब प जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी कीगी तासु बिल्कुल रात तले शे यो बेहतरीन इलाज यो कामयाब इलाज आगा तासु डॉक्टर निजामुद्दीन जलाल से अखबला ओपीडी द हफ्ते रुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगाशानी ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखबल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रेव रज कवि जुमा हफ्ता औ इतवार नो पता याद साते दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम नूर मालूमातो दपारा पति नंबर हम राबी तक बोली शे 0331-47-48-317 0334-3-9-3-9 पति याद साते दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम
1: द
0: ضلع بٹاگرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټاگرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معده جمله امراض، بلډ پریشر، شوګر، دما، ارکن نسا، بواسیر، خونی بادی نواسیر، انزایټی، ټینشن، ډیپریشن، سټرس، د سرمنی مرزونه، د نارینو او زنانو پټ مرزونه، د ګردې کانې، د تریخی کانې یا د نور یو شمیر مسلو سره مخ یې، نو د هرې میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسولی شي. پته یاد ساته، نیو جرمن هومیوپاتیک میډیکل سنټر نوی نادرا دفتر سره نږدې ګټ مول میدان بټاگرام. د رابطې شمیره ده 0311-84-33-878.
6: د بټاگرام خلکو د پاره خوشخبری، زکه چې په بټاگرام کې با د پیښور ډیر تجربه کار لرونکي ډاکټر حضرت حسین سے با خپل او پی ڈی کوي. د دې او پی ڈی با د 21 تاریخ نه واخلا 30 تاریخ پوری کیږي. کچرته کې تاسو ته د میډې مسائل، الرجی، سر درد، ملا درد، کمزورتیا، پټو مسلې، شوګر، بلډ پریشر، دما، ارکن نسا، بواسیر، انزایټی، ټینشن، ډیپریشن، ګردی کانه، سرسرا د زنانو او نارینو پټی مسلې یا نورو یو شمیر مسلو سره مخ یی، نو تاسو نیو جرمن هومیوپیتک میډیکل کلینک گٹ موڈ میدان بٹاگرام تا تشریف راوڑل شئی. مزید معلومات تاسو زموږ د کلینک ہیلپ لائن نمبر نه هم حاصلول شئی. زموږ د کلینک ہیلپ لائن نمبر دے 0311-84-33-878.
7: خورا خورا گل افزلا لاس منیسا
8: نرو را بس دیر از جات می خوڑا دیر ترسکون پخلے ورندار کڑے ہو
7: ورندار خو ترسکون پخلے کڑے ہو خو
8: خوست
7: خدا چی دا ورندار دا خب پخلی سر کمال دا مایاری مسالو هم دے
8: نو دا مسالے خو مو خو مستمالو خدا سی ترسکون خوراک ما چر تب جوان کی ندے کڑے
7: مسالے نا مایاری مسالے
8: من تا هم دا مایاری مسالے رو خواه کنا مسلمان دا خودے ولی پا منگ دی دا سی ترسکون خوراک پیرزو ندے سو
7: دا مایاری مسالو دا پارا صرف یونم پایل خان مسالہ جات بٹاگرام چرتا جی بتاتا دا بریانائی کولاو کیمی کڑائے پکوڑو کبابو سموسو او نور ہر قسم پخلی دا پارا دیرخی او معیاری مسالے دا بازار نا دیر پا ارزان نرخ ملاوی گی او بلدا چی ہر چالا دا حغوی پا خوخا مسالے ہم تیاروی پایل خان مسالہ جات بٹاگرام پایل خان مسالہ جات بتاتا دا بٹاگرام دا دوانو تحصیلونو دا ہر کلی پا جرنل سٹور کے ملاوی گی دا تحصیل بٹاگرام پا بانیا بانڈیگو کزبانڈا میرا بازار پیراڑائی کلا بہرام خان جسول بازار بٹموڑائی شملائی علاقہ دیشان تاکوٹ اور تحصیل علائے پکنائی کرگ او بنا بازار کی دیر پا آسانی سرا ملاوی گی ددین علاوہ پچتر پلین بازار او د ضلع تورغر پا ہر تحصیل کی ہم ملاوی گی کم خلق چی دا بٹاگرام بازار ترازی نو هغوی د دې دوو ځایونو نه هم اخیستلی شي، یو د الفخر هوټل لاندې او بل یونایټډ مارکیټ ته مخامخ فیصل مارکیټ کې. او که پته یې درنه غلطیږي نو د پایل خان سره په دې نمبر رابطه کوا 0344-950-3273. بل نمبر یې دی 0305-534-8441.
9: حلقہ دلبرا داولی دا سے گڑ وڈ پروت یہ او ساگ در نسیلے اوڑے دے
10: انکل جی لکار چھ حکم نو بے دمشم پپٹو او جسم میں درد نشی دا پو پ سر چھ لگ ناستا حکم نو ستر گرا بندے توری توری کی گی
9: دلبرا نو تما تا نو اے دا دی مسئلے خو دیر آسان حل دے
10: انکل جی ہغس
9: ہم اس ورشا او دا بٹاگرام ہر خو میڈیکل سٹور او جرنل سٹور کی دا طاقت پاور ایکس انرجی ٹانک ملاویگی پاور ایکس انرجی ٹانک خو خیال کوا سوک در لبدل شربت در نکڑی او رختیا دهغه پہچان او نخ دادا چې د یو سړی تصویر پر جوړ دی او تیز منډ وهی.
0: پاور ایکس انرجی ټونیک. پاور ایکس انرجی ټونیک که چرستا سو وجود کمزوری وی، هر وخت بې دمه یې، په مخ مو تیر سری وی، یا د سترګو د لاندې تورې هلکی وی، د کیناستو نه پس ودرېدو سره سترګې تورې تورې کېدلو لپاره استعمال کړئ پاور ایکس انرجی ټونیک. سپیشل د هغه ماشومانو دپاره هم فایده مند دی کوم چې وده نه کوي، جل جل کیږي، ګنده چپسونه او تورن یې خوړلی وي. نوم یاد ساتئ پاور ایکس انرجی ټونیک. مین ډیسټریبیوټر محسن شاه ٹریڈرز، جیل مول، بٹاگرام. د رابطې شمیره ده 0311-158-7745. بل نمبر دے 0311-84-33-878.
11: خدای مو بیخ پدی چې وباسا
12: سچل دی هلکا، بیا د سچغه جوړی کړی دی، روزانه ستا مسلې وی
11: مسلې بنی وی چې په بیخوندو چای رالا وخت کی پاخه کړل.
12: نو مونږ سوکو څو تاسو له بازار نه خچې راوړم،
11: دا خچې چای به داسې وینو زنس کم نوری دا چای.
12: نو سبس کې هلی سدی.
13: یہ ہے کمر چائے کا پاکستان
14: دے او حالی کمر دے. کمر چائے پاکستان نمبر 1 چائے، رنگ بے مثالا، خوند لا جوابا. کمر چائے دا پاکستان مشہور چائے دا کم چی دا پنجاب، سندھ، بلوچستان، خیبر پختونخوا، آزاد کشمیر او گلگت بلدستان پا ہر کور او پا ہر ہوٹل کے استعمالی گی.
11: نیمنی نیمنی دوست و ازل ورطما ہم دا کمر چائے ویلی دی ہو پلالا بای منی سو دے لال شی او دا بازار نا بای دا کمر چائے پزے نور بے خوند چیرا پا مخکڑی وی.
12: دازل با کمر چائے راوڑم خدا برا تا چرتا ملاوشی.
14: دا بتا تا پو بٹاگرام، کزبانڈا، میرا، بانڈیگو، چترپلین، تاکوٹ، کرگ او بنا بازارون علاوہ دا بٹاگرام او علائی پا ہر غٹ او اوڑو کی جنرل سٹور کی ملاوی گی. پو بٹاگرام کی دا پی ایس او پمپ سر نزدی دا سلیم این برادرز دکان نہم اخستلے شئی. دا کمر چائے پا